साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा कुसो ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852572 9842259750 9842235625205

0: destination.
1: अब संसार को जुनसुकै कुनाबाट पनि Samsung Plaza मार्फत shopping गर्न सकिन्छ. Visit samsungplaza.com.np.
2: यही यादहरू जमिन सँग जोडिएका हुन्छ. यति पीवी छ जमिन सँग नाता वर्षौं सम्म.

0: हेलो
1: तिमीहरू कहाँ छौ? मलाई लिन पनि आएनौ, फोन पनि उठाउँदै
2: फोन उठाउने मान्छे आफै उठ्न सक्ने कन्डिसनमा छैन।
1: को बोले? सर र आशी कहाँ छन्?
2: डिजिटल क्लबमा।
1: के रे
2: ओ, तिमीहरू चाहिँ यहाँ ढलिराख, तिमीहरूको चरी उता अर्कैले उडाउला जस्तो छ।

0: ए मैले मलाई तिर्नु पर्ने
1: मेरो
2: बिल कसले तिर्छ
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
4: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी
5: फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
6: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: ओहो, मेरो पनि बिहे भएको भए यस्तै गोरले सुरु हुन्थ्यो होला।
1: के अरे सोचे मलमा यसको बिहे खाम भनेको दाइसे फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: एनर्जी बेस बिहे त गर्ने भने एउटा केटी लास्ट मन पर्छ
1: गएर भनिहाल्न त एक्सप्रेम ढिला गर्नु हुँदैन कि अथवा अर्को उडाइदिएर चाहिँ
0: बरु भन्छ

0: 16601340 98015712 36 16601
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601360 40 र एमसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एक पटक 16601360 40 तथा 98015712 36

0: ठुलो पूजा पुरा चारै तिर हिँड्नु पर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्यो होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

स्वाद मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

गए बेनी मलाई फकाउँथी फकाउँदै चम्पक खै बेनी देख्दा खोजी थी घुसघुसे स्यालै गए बेनी मलाई फकाउँथी फकाउँदै चम्पक खै बेनी।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्वमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: सोह्रसाठी शून्य एक तीन साठी चालिस अन्ठानब्बे शून्य पन्ध्र एकहत्तर दुई छत्तिस सोह्रसाठी शून्य
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोभिड उन्नाइस महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले सोह्र साठी शून्य एक तीन साठी चालिस र एमसेल प्रयोगकर्ताले अन्ठानब्बे शून्य पन्ध्र एकात्तर दुई छत्तीस नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक सोह्र साठी शून्य एक तीन साठी चालिस तथा अन्ठानब्बे शून्य पन्ध्र एकहत्तर दुई छत्तीस

पवित्र जल सुन्दरहरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दरहरैचा 11 बेलैपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: त्यो चस्मा के छ जुन ममा छैन? आसमा खाली त्यसलाई मात्र साइड आन्छ
1: ब्रो
2: चस्मा
3: भोलिदेखि म पनि चस्मा लगाएर आउँछु
1: ल ल
0: ए आसमा तिमीले तिमी हाम्रो साथमा
4: लिसन बॉयज जसले मलाई त्यो चस् मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज
0: कस्तो सरप्राइज
4: I'll let you know later. Let's go, girls.

0: नमस्ते, म इन्जिरा रेग्मी।
1: नमस्ते, म सुनिल कटुवाल।
2: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कठु आइसकेको छ।
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनुहुनेछ।
2: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला।
1: थ्याङ्क यू।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562 98425
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ज मा जन मनको बोली रेडियो सुजैनी।

0: दुबेले बताएका छन्। प्रदर्शनको क्रममा देवान वन चारका 20 वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एउटा समरी उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको जनाइएको छ। आक्रमणबाट घाइते उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ। प्रदर्शनकारीले देवानगंजका उपालिका अगाडि एक सर्वसाधारणको घरमा आगजनी समेत गरिदिएका छन्। देवानगंजमा भएको घटनाको विरोधमा सदरमुकाम इनरुवामा पनि दिनभर प्रदर्शन भयो। प्रदर्शनकारीले इनरुवा बजारमा रहेको प्रहरीको भेट तोड़फोड़ गरेका छन्। उता लौकहीमा बिहानैदेखि भेला भएका प्रदर्शनकारीले सड़कमा टायर बालेर विरोध प्रदर्शन गरे। पोखरा नरसिंह उपालिका क्षेत्रका विभिन्न स्थानमा पनि प्रदर्शन भएको थियो। अनिश्चितकालीन कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भएको जनाइएको छ भने सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी समेत खोसिएको छ। सुनसरीमा कर्फ्यू एकजनाको मृत्यु 21 जना घाइते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। लामो प्रतीक्षापछि नागढुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। शिलान्यासको झण्डै 7 वर्षपछि सोमबार काठमाडौँ धादिङ जोड्ने सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायादा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाको उपस्थितिमा सुरुङको उद्घाटन गरियो। 60 वर्षीय कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँ सुरुङ मार्ग निर्माणको शुरूआतदेखि नै कार्यरत कर्मचारी हो। कर्मचारीबाट रिबन काटिएपछि मन्त्री लम्सालले राजदूत मायादा तोरू र जाइका अध्यक्ष डाक्टर तानाका आकिहितोलाई गाड़ीमा राखेर कुदाउनु भएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास छ। मन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो। अब देशैभर यातायात सहज बनाउन सुरुङ बन्दै जाने उहाँको भनाई छ। केही दिन सीमित गाड़ीले निशुल्क प्रयोग गर्न पाउने नागढुंगा सुरुङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ। कसलाई कति लाग्छ शुल्क? करिब 15 दिनसम्म सुरुङ मार्ग प्रयोग गर्न कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्ने तोकिएको छ। त्यस्तै मिनी बस, मिनी टिपर ट्रकको प्रवेशका लागि 115 रूपियाँ, बाहिरिँदा 80 रूपियाँ तथा बस ट्रक सिंगल रियर एक्सललाई प्रति सवारी साधन प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गर्छौं। मन्त्री लम्साल उपशीर्षकमा यसँगै खबर छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गरिने बताउनु भएको छ। सुरुङ उद्घाटनपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले विगतलाई सम्मान गरेर आफूहरू अगाडि बढ़ने उहाँले बताउनुभयो। सुरुङ मार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ। हामीले विगतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ, एकदम इज्जत गर्छौं। केही कुरा मीडियामा आएको थियो त्यस्तो होइन, उहाँले भन्नुभयो। यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको भएर त्यसलाई सुरक्षित सड़क विभागमा राखिएको रहेछ। पछि जेएनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हटाइएको रहेछ। मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्सले छापेको खबर हो यो।
0: सिद्धार्थ राजमार्गको बुटोल पाल्पा खण्डको माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई आगामी कार्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दावी आयोजक पक्षले गरे पनि अहिलेसम्म 70% मात्रै काम भएको छ। कार्य प्रगति हेर्दा पूर्व निर्धारित समयभित्रै आयोजना पूरा हुने र सुरुङ मार्ग सञ्चालनमा आउनेमा आशंका रहेको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सकिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख नवराज वास्तुलाले भने 70% का

0: सकिएको र चीनबाट आउने उपकरण समयमै आएमा कार्तिकसम्म परीक्षण सञ्चालन गरिने बताएका छन्। अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भुइँ भित्ता ढलानको काम अन्तिम चरणमा छ भने सुरुङ मार्गलाई सुरक्षित बनाउन अग्नि नियन्त्रक उपकरण, सीसीटीभी क्यामेरा, विद्युतीय बत्ती, भेन्टिलेशन जडान लगायत इलेक्ट्रोमेकानिकल काम गर्न पनि बाँकी रहेको छ। सिभिल संरचनाको काम सकिएको छ। इलेक्ट्रोमेकानिकल सम्बन्धी काम बाँकी रहेको आयोजना कार्यालयका प्रमुख वास्तोलाले बताएका छन्। वर्षाका कारण उत्तरी नाकाबाट चीनबाट आउनुपर्ने सामानमा भने ढिला भएको छ। कार्तिकमा सकिएला सेतु बाबा सुरुङ मार्ग शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: नेपाल प्रहरीको नेतृत्वमा पुगेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक बन्दै प्रहरीको चुस्ता धान गोदामको पालेको भन्दा पनि कमसल रहेको गुनासो गरेका थिए। उनै कार्कीमाथि गत फागुनको चुनावमा म्यादी प्रहरीको पोशाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। त्यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको लेखा समितिले अध्ययन गरिरहेको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 1,33,980 जना निर्वाचन प्रहरी म्यादी प्रहरी

0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का भन्नुहुन्छ, म्यादी प्रहरी पोशाक खरिदमा अनियमितता सम्बन्धी उजुरीको अध्ययन भइरहेको छ। उजुरीको प्रकृति हेरेर प्राथमिकताका साथ छलफल गर्ने र बदमाशी देखिए कड़ाईका साथ निर्णय लिने तयारीमा छौं। यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपाने भन्नुहुन्छ, निवेदनका सन्दर्भमा छुट्टै अनुसन्धान अधिकृतले अनुसन्धान गर्ने व्यवस्था छ। अफिस अटोमेशन सिस्टममा भएकाले एकैचोटि मुद्दा दायर भएपछि मात्रै थाहा हुन्छ। म्यादी प्रहरीको पोशाकमा अनियमितता छानबिन गर्दै अख्तियार र लेखा समिति शीर्षकमा मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: महाधिवेशनको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता पालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि राष्ट्रपति सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने भएका छन्। महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउनेसम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले बुधबारका लागि केन्द्रीय बैठक बोलाएका छन्। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख छ। राष्ट्रपति विधानले 51 जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। मनोनयन गरिने नामहरू सभापतिले केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने व्यवस्था राष्ट्रपतिको विधानमा छ। सभापति लामिछाने पक्ष र प्रधानमन्त्री शाह पक्षबीच कुरा मिल्न नसकेपछि कार्यव्यस्तताको कारण देखाउँदै केन्द्रीय समितिमा मनोनयनबाट आउने सदस्य र पदाधिकारी टुंगो लाग्न सकिरहेको छैन। महाधिवेशनपछि पनि मनोनयनलाई सकाएर मात्र एकमुष्ट सफल गराउने पहल द्विपक्षीय टुंगोमा पुग्न नसकेकै कारण सफल हुन सकेन। 7 देखि 12 सालसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई केही दिन कुराएर 17-18 मात्र काठमाण्डुमा शपथ गराइएको थियो। राष्ट्रपा महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य र पदाधिकारीलाई पहिलो चरणमा मनोनयन गरिने बताएका छन्। प्रधानमन्त्री शाह पक्षले केन्द्रीय समितिमा मनोनित हुने नेताहरूको नाम सोमबार साँझसम्म पनि सभापति लामिछानेलाई पठाएका छैनन्। शाह निकटका एक केन्द्रीय सदस्यले ककसलाई केन्द्रीय समिति र पदाधिकारीमा पठाउने भन्ने टुंगोमा पुग्न नसकेकाले सभापतिलाई नाम पठाउन नसकिएको बताएका छन्। यसै विषयमा छलफल गर्नका लागि सभापतिले बुधबारका लागि केन्द्रीय समिति बैठक डाकेका छन्। पार्टीका अत्यावश्यक काम अघि बढ़ाउन र पहिलो चरणमा केहीलाई मनोनित गर्नका लागि बैठक बस्ने जनाइएको छ। राष्ट्रपतिमा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: यता मध्यान्न राष्ट्रिय दैनिकले राष्ट्रपामा सांसदलाई लगाम, सरकारको आलोचना गरे स्पष्टीकरण शीर्षकमा खबर छापेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना सांसदहरूको बोलीलाई निगरानीमा राखेको छ। संसदमा राख्ने अभिव्यक्तिमा मात्रै होइन, सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालबाट समेत सरकारको आलोचना गरे त्यस्ता सांसदहरूलाई स्पष्टीकरण सोधिनेछ। राष्ट्रपा नेताहरूका अनुसार सरकारको काम कार्यवाहीको आलोचना गरेको आरोपमा राष्ट्रपा संसदीय दलकी सचेतक क्रान्ति शिखा धिताल नै स्पष्टीकरणमा परेकी छन्। वासी विस्थापित भएपछि राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि उनले सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। पार्टीभित्र राखे हुने विषय किन सामाजिक सञ्जालमा लेखेको भनेर राष्ट्रपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले उनलाई मौखिक स्पष्टीकरण सोधेका हुन्। सरकारको आलोचना गर्ने अन्य सांसदको हकमा समेत शुरूमा मौखिक स्पष्टीकरण सोधिनेछ। यो भन्दा थप कार्यवाही प्रक्रियामा पनि जान सकिने भनेर सांसद राष्ट्रपाले सांसदहरूको बोलीमा लगाम लगाउँदैछ। यसअघि नै राष्ट्रपाले सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनुपर्ने व्यवस्था लागू गरिसकेको छ।
1: काभ्रेकी रामकुमारी तामाङ पति सन्तबहादुर तामाङकी कुरुवा बनेको महिनौ भइसकेको छ। नसा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्त बहादुर 3-4 महिनादेखि उपचारका लागि अस्पताल धाइरहेका छन्। यही क्रममा 2 साता अघि उनी वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना भएका हुन्। अस्पताल भर्ना भए त रामकुमारी दिनरात पति को कुरुवामा छिन् भने रामकुमारी दिनभरि कुर्सीमा बस्छिन् र राति पतिको सैया मुनि साँगुरो ठाउँमा भूइँमा म्याट बिछ्याएर सुत्छिन्। चिसो भूइँमा सुत्नु सहज नभएकाले उनलाई खोकी लाग्न थालेको छ, तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उनको बाध्यता हो। भूइँमा सुतेर बिरामी हेर्न सजिलो छैन, हेरचाह राम्रो होला भनेर धेरैजसो आफै कुरुवा बस्छु।